0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
4: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। लीलप्रकाश सँगसँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्वत 1146 भदौ कृष्ण पक्षको अष्टमी तिथि श्री कृष्ण जन्माष्टमी गौरा पर्व। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभाव। नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुने। सफ्टवेयरबाट हुनेछ डीएनए म्याचिङ। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने। विपदका विषयमा जानकारी गराउने। बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज गराउन सरकार सहमत। उद्योगी व्यवसायलाई प्याकेज सर्वसाधारणका लागि गाँसबासकै चिन्ता। बीमा कम्पनीमा थपियो 26 अर्बको दायित्व। सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढ़दै। नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च। र नेपाल भलिबल लीग एनबीए आजबाट शुरू हुँदै एसीसी प्रीमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत। एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विदाको मनोनयन सार्वजनिक।
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभावको प्रसंग। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न एक वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरूले बताइरहेका छन्। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। तर सामान्यतया एउटा विषय डीएनए परीक्षणका लागि हुन सक्ने स्रोत साधन र विभिन्न प्रयोगशालाहरूमा स्रोतहरूको अभाव रहेको समेत बताइएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोडिस नाम सफ्टवेयरमा राखिनेछ र उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्ष अघि मात्रै भएको हो। तर प्रयोगशाला भने हालसालै मात्रै ल्याइएको छ। सबको पोस्टमार्टम गरेपछि प्याकेजिङ गरेर डीएनए नमूना निकाल्न प्रहरीलाई दिइन्छ। प्रहरीले हड्डी कपाल दाँत लगायतका अंगबाट डीएनए नमूना निकाल्नुपर्छ। यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ। धेरैजस्तो मृतकको शवको हड्डीबाट नमूना संकलन गरिएको छ। हड्डीमाथि डीएनए परीक्षण गर्न अरू भन्दा थप समय लाग्ने पनि विज्ञहरूले बताएका छन्। यसरी डीएनए मार्फत शवको शनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको समेत बताइएको छ। यसैबीच भोटेकोशी बारीको नवौं दिन पुग्दा दुई जलविद्युत आयोजनाका सुरुङमा फँसेका 3 व्यक्तिलाई मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ। बिहिबार लाङटाङ जलविद्युतको सुरुङबाट दुई र माथिल्लो त्रिशुली ए को सुरुङबाट एकजनाको शव निकालेको हो। सरकारले सम्बन्धित परियोजना संचालनलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको समेत प्रहरीले जनाएको छ।
6: यसैबीच भोटेकोशी हिम नदीले त्रिशुली करिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञ सहित 23,000 भन्दा बढ़ी जनशक्ति प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन, नौलपरासी पूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमीन र हवाई माध्यमबाट खोजी गरिरहेको जनाइएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो त्रिशुली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो। बाढ़ीका कारण मानिस फँसेको हुन सक्ने जलविद्युत आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको पनि नेपाली सेनाले बताएको छ। लाङदाङ हाइड्रो, त्रिशुली 3A, 3B र माथिल्लो त्रिशुली A1 लगायतका पाँच आयोजनका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ। सुरुङभित्र थुप्रिएको लेदो, ढुंगा, बालुवा र जमेको पानी हटाउँदै उद्धारकर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन्। बाढ़ीले सड़क तथा स्थलमार्ग अवरूद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनासहित 15 हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार, शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसार पसार भइरहेको छ। नेपाली सेनाले बिहिबार साँझ 7 बजेसम्म थप 13 जनाको हवाई उद्धार गरेको जनाएको छ।
4: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1,282 जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा 1,282 शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5,083 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 12,038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार 3,000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन् भने प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार 21,402 जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको समेत बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 304 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले 3,206 जना र सशस्त्र प्रहरीले 1,874 जनालाई स्वास्थ्य उपचार सेवा दिइरहेको समेत प्राधिकरणले जनाएको छ।
6: सरकारले भोटेकोशी हिम बाढ़ीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 पुण्यदिनको तिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
7: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
6: यसैबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत, कर तथा महसूल लगायतका अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
8: Thank you.
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ी बेपत्ता व्यक्तिको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका
8: सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि त्यही सक्नु उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौं र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ
6: इजरायलमा थप नेपाली केयर गिभर माग केही दिनभित्रै आवेदन आह्वानको तयारी प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
10: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
9: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
12: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ
14: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
13: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
13: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखा

0: स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह भदौ चौथो सातादेखि शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयर्क जानुहुने भएको छ। यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो। 10 भदौको भोटेको श्री बारीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयर्क जानुहुने भएको हो। प्रधानमन्त्री शाह न्यूयर्क जाने पक्का पक्की भएको छ। मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्छ होला। परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ, तर हामीले प्रधानमन्त्रीको न्यूयर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरुङमा अट्किएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाडौँ आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेको श्री बाढ़ीको राष्ट्रिय शोक र 23मा जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
4: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयरगिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संगौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपालस्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रममा रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चार पर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छूटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म

0: शीर्षकमा यज्ञ बन्जाडे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिव पुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढी उपर्युकीय क्षेत्र लाङटाङ। शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो, वर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, बेपत्ता नभेटिएपछि कुशको शव बगा बनाएर दाह संस्कार, क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भूज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवाजात गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भर पर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
1: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्भ राज्यको प्रहरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमश निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन, प्राविधिक अवरोध, स्थानान्तरण आपूर्ति श्रृंखला, स्रोत अवरोध, लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। एआई प्रविधिको तीव्र विकास विस्तारका कारण आयात बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसैता अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेस वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कबड्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजन हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 को चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान पाँच मनोनयन सार्वजनिक गरिएको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमार, कराटेका प्रदीप वैजाली मगर, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र गल्फका सद्भाव आचार्य पर्नु भएको छ।
1: बाढ़ीबाट बेपत्ताको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका, भइरहेका पहल, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब बेपत्ताको खोजीमा पुगेका आफन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग, भोटेकुसी बारीमा बेपत्ता भएका आफन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ। जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नको समस्या हुन थालेको छ। यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं।
4: व्यवस्था गरेका छौँ। त्यहाँ वडा अध्यक्षलाई र हाम्रो प्रहरी र समग्र जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडा अध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने अपेक्षा गरेको छ।
1: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खाने पानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन। खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
4: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्मत टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ नत्र सामान्यतया

0: चालन थप प्रभावकारी बनाउन सांसदहरूको माग।
1: प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म, तीजका लागि उठाइएको रकम पनि सरकारलाई दिने लहर।
0: संकटको सारथी बन्दै त्रिभुवन राजपथ, तर सधैँ उपेक्षित इजरायलमा थप नेपाली केयर गिभर माग, भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी।
1: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु, दिगु विकासका लागि लगानी गर्न विश्व समुदायसँग राष्ट्रसंघको आग्रह, अमेरिकी व्यापार घाटा।
2: रेडियो धादिङ 106 मेगाहर्ज। सुबर अवसर, सुबर अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबढ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ। सम्पर्क मोबाइल नम्बर 9841063249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: अस्ति सम्बन्धको पसल सुन सामान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
5: रंगबहार रंगबहार
6: बजर संगे उपहार उपहार बम्पर यामाहा रेजियर
5: बजर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बजर पेन।
7: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
8: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
7: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
8: ल, किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
9: हजुर, हाम्रा सेवाहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
10: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
1: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि

0: सप्ताहको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0251-248, मोबाइल नम्बर 9841-14-94-84।
2: रंग बहार।
3: संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
2: वर्जर पेन्सेक हर रंग आउनुहोस् लकी ड्र मार्फत।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू,
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका।

0: सूचना सूचना सूचना
1: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर प्रेसर थाइरोइड दम र मुटुको समस्या भएको लामो समयदेखिको ग्यास्ट्रिक समस्या ज्यान हाड मासु दुख्ने समस्या बाथरोगको समस्या हात गोडा झमझमाउने गोडामा पानी जम्ने समस्या उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने खानेकुरा अमन हुने अपच हुने पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या पिसाब पोल्ने पथरीको समस्या ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
0: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
1: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू लामो समयदेखिको दाद दुबी छालाको गाँठा गुठी छाला छिलाउने कपाल झर्ने चाया पोतो डन्डीफोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू योनि चिलाउने सेतो पानी बग्ने महिनावरी गडबडी हुने स्तनमा गिर्खाहरू आउने भिरिङ्गी गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चोक धादिङ पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन सम्पर्क नम्बर 0105213367 मोबाइल नम्बर 9841063239 र 9843040
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मांग यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ।
2: बर्जर पेंट

0: तेस्रो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: रंग बहार रंग बहार
3: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेन्स।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस।

0: होटल जनजीविका अगाडि।
1: फोन नम्बर 01051248, मोबाइल नम्बर 98141494984।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ।
3: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
2: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
3: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
2: स्वस्थ रहौ, सचेत बनाऊ।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोजो पेन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नारा बाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
1: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
1: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
0: हस् बाबा
2: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
3: सम्पर्क मोबाइल 9741031429
4: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँछ नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
5: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
4: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
5: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
6: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
6: फोन नम्बर 0105263068 मोबाइल नम्बर 9841426383
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
8: वर्ज पेंट
10: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
11: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
10: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिना रहेको सलाम स्ट्रिट अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
11: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
12: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
13: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
10: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
0: सुन जस्तो
3: जापेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813107।

0: ह्या तपाई पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
1: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईले
3: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुछार बजार
0: प्रोपाइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंट

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़ी गएको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हाथ हाम्रै हुन्छ।
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
3: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
4: FAO नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइदेऊ न निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भान्जा
1: हेरिरहेको छु त मामा
0: के देखौ त भान्जा
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
0: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ साठमाडौँ गइँदैन दार्जिलिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
2: 010-5509-97 97-5107-78
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी

सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस दे घर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेंस।
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेचीद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: गाउँ होस् या शहर दिन रात हरेक इन्टरनेट आयो है
2: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुविस्को इन्टरनेट।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: सर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।

0: sip on the extreme energy drink.
1: Territory Salmon!
2: Adhikari Surplus!
1: Bajor Friends!
2: Adhikari Surplus!
1: Dhara Fitting!
2: Adhikari Surplus!
1: Kyle Marble!
2: Adhikari Surplus!
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्याम्प पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214338 मोबाइल नम्बर 9840394656
6: रंग बहार रंग बहार
7: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्स
8: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
9: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
10: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
8: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
10: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
9: किन नि बाबा
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
9: हस् बाबा
11: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
12: सम्पर्क मोबाइल 9741031429
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथेन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 010-5363-63, मोबाइल नम्बर 9841-2623-83।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र, भर पर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी, पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60।
5: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन?
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन?
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी, मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-0063-130 र 9813-180-307।
10: रंग बहार, रंग बहार,
11: बजट सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
10: बजट पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बजट पेन्स,

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: भाउजू ढोकराएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौंला भनेर कति सोचेको थिए मरे बाबु अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दैवले पनि दिएन बाबु मलाई त
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैँसी त मर्यो जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्
0: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेंट। रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा।

0: रेजियर
1: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
0: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: वर्जर पेन्स
2: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टिन धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो दार्जिलिङ 100.9 MHz का साथ ही इन्टरनेट अनलाइन को www.radiodarjiling.org मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। सिद्धलेक गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल संचालनमा रोक, वैकल्पिक सड़क पनि जोखिमपूर्ण। धादिङमा एलपी ग्यासको मूल्य वृद्धि, विपदपछिको संकट समाधानको लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक। र बाढ़ीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू, बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। भोटेकोशी बाटो आएको बाढ़ी तथा पहिरोका कारण सड़क तथा पुलमा क्षति पुगेपछि धादिङमा खाना पकाउने एलपी ग्यासको ढुवानी खर्च बढ़ेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य बढ़ाएको छ। धादिङमा ग्यासको मूल्य प्रति सिलिण्डर 2160 रूपियाँ कायम गरिएको छ। धादिङवेशीमा ग्यास बिक्री वितरण गर्दै आएका एलसी सेल सेन्टर, प्रविड ट्रेड एण्ड सप्लायर्स र श्री भैरवी ट्रेड एण्ड सप्लायर्सले संयुक्त रूपमा जारी गरेको सूचना अनुसार नेपाल आयल निगमले भदौ 11 गतेदेखि प्रति सिलिण्डर 105.38 रूपियाँ थप ढुवानी खर्च कायम गरेको थियो, तर तीनवटै ग्यास विक्रेता बीचको आपसी सहमति अनुसार उपभोक्ताबाट प्रति सिलिण्डर 100 रूपियाँ मात्र थप ढुवानी भाड़ा समायोजन गर्ने निर्णय गरिएको जनाइएको छ। ग्यासको मूल्य 2060 रूपियाँ र थप ढुवानी भाड़ा 100 रूपियाँ गरी अब उपभोक्ताले प्रति सिलिण्डर 2160 रूपियाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ। साथै बाटो सहज भएपछि ग्यासको मूल्य पुरानै अवस्थामा कायम हुने जानकारी पनि दिएको छ। बाढ़ी तथा पहिरोको कारण धादिङ जिल्लाको कृष्णभीर क्षेत्रमा ठूलो पहिरो गएपछि सड़क अवरूद्ध हुँदा धादिङवेशीसम्म ग्यास ल्याउन समस्या भएको विक्रेताहरूले बताएका छन्। यसअघि करिब 55-70 किलोमिटर दूरी पार गरेर ग्यास ढुवानी हुँदै आएकोमा अहिले धादिङ, सल्यानटार, आरूघाट, गोर्खा, आबु खैरिनी, मुगली, नारायणगढ हुँदै करिब 325-330 किलोमिटर दूरी पार गरी ग्यास ल्याउनु पर्ने अवस्था सृजना भएको सूचनामा उल्लेख छ। यसले ग्यास ढुवानीमा अतिरिक्त खर्च बढ़ेको भन्दै विक्रेताहरूले बाध्यात्मक रूपमा ढुवानी भाड़ा समायोजन गर्नु परेको बताएका छन्। ग्यासको मूल्यमा भएको समायोजनबाट उपभोक्तामा पर्न गएको असुविधाप्रति विक्रेताहरूले क्षमा याचना गर्दै विषम परिस्थितिमा आवश्यक सहयोग र समझदारीका लागि आग्रह गरेका छन्। सूचनाको बदास्त जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कमर्सलाई समेत दिइएको छ। विनाशकारी बाढ़ीका कारण धादिङका सड़क तथा पुलहरूमा क्षति पुगेपछि सदरमुकाम धादिङवेशी र पृथ्वी राजमार्ग बीचको आवत जावत प्रभावित भएको छ। यसै क्रममा सिद्धलेक गाउँपालिका 6, खरमटार र गजुरी गाउँपालिका 2 बिहानी पम्प नजिक जोड़ने झोलुङ्गे पुलमा मोटरसाइकल आवत जावतमा रोक लगाइएको छ। भदौ 10 गते रसुवा हुँदै तिर्सुली नदीमा आएको विनाशकारी बाढ़ीले पुलको दायाँ बायाँ भागमा रहेको पखेटा अर्थात स्टेबिलाइजिङ केबल विन गार्डमा क्षति पुर्याएको छ। पुललाई सन्तुलित राख्न, हावा तथा मानिसका आवत जावतका कारण हुने हल्लाई कम गर्न र पुलमा पर्ने भारलाई दुवैतर्फ बाँडफाँड गर्न महत्वपूर्ण भूमिका खेल्ने उक्त संरचनामा क्षति पुगेपछि पुल जोखिमपूर्ण बनेको हो। पुलमा एकैपटक धेरै मोटरसाइकल आवत जावत गर्दा पुल अत्याधिक कोल्टिने गरेको पाइएपछि आजदेखि मोटरसाइकल आवत जावतमा रोक लगाइएको सिद्धलेक गाउँपालिका 6 का वडा अध्यक्ष सुरेन्द्र मगरले जानकारी दिनुभयो। बाढ़ीले पुलको दायाँ बायाँको संरचनामा क्षति पुगेको र एकैपटक धेरै मोटरसाइकल आवत जावत गर्दा पुल धेरै कोल्टिने भएकाले कुनै मानवीय क्षति नहोस् भनेर मोटरसाइकल चलाउन रोक लगाएका हौं, वडाध्यक्ष मगरले भन्नुभयो। उहाँको अनुसार हाल पुलबाट पैदल यात्रु भने आवत जावत गर्न सक्नेछन्। बाढ़ीले गजुरी गाउँपालिका 2 र सुद्धेलेक गाउँपालिका 6 जोड्ने फुर्के खोलाको पक्की पुल बगाएपछि धादिङवेशीतर्फ आवत जावत गर्ने मुख्य सड़कको सम्पर्क टुटेको छ। पक्की पुल बगेपछि धादिङवेशीबाट परेवाटार, पिपलटार हुँदै केउरेनी मास्टार सड़कबाट सिद्धलेक 6 को खरमटार पुग्ने र त्यहाँबाट झोलुङ्गे पुल तरेर गजुरी 2 को बिहानी पम्पतर्फ निस्कने मार्ग वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो। यही कारण झोलुङ्गे पुलमा मोटरसाइकल तथा पैदल यात्रुको चाप बढ़ेको थियो। धादिङवेशीबाट परेवाटार, पिपलटार हुँदै मास्टार जोड़ने वैकल्पिक सड़क संचालनमा आए पनि ठूला सवारी साधनका लागि सहज छैन। हाइस तथा
तथा साना विद्युतीय सवारी साधन संचालन भए पनि कतिपय स्थानमा सड़क साँघुरो तथा जोखिमपूर्ण भएकाले आवत जावतमा कठिनाई भइरहेको छ। यसले गर्दा धादिङ बेसीबाट काठमाडौँ जाने यात्रुहरूले समेत वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। हाल धादिङ बेसीबाट हाइसमा सिद्धलेक छ को खरम टार पुग्ने, त्यहाँबाट झोलुङ्गे पुल तरेर गजुरी दुईको बिहानी पम्प नजिक पुग्ने र त्यहाँबाट काठमाडौँ जाने सवारी साधन चढ़ने अवस्था रहेको छ। मोटरसाइकलका लागि भने मलेखु खोलाको झोलुङ्गे पुल अर्को विकल्पको रूपमा प्रयोग गर्न सकिने भएको छ, जुन फिसफिस टार भन्दा अघिको घुम्तीबाट तल्लो सड़क हुँदै मलेखु खोलाको झोलुङ्गे पुलसम्म पुग्न सकिने र राजमार्ग निस्कन मिल्ने वडाध्यक्ष मगरले बताउनुभयो। उक्त पुलमा बाढ़ीले क्षति नगरेकाले मोटरसाइकल सहज रूपमा आवत जावत गर्न मिल्ने गरी व्यवस्था गरिएको उहाँको भनाइ छ। पक्की पुलहरू पुनः संचालनमा नआएसम्म वैकल्पिक सड़क तथा झोलुङ्गे पुलमाथिको निर्भरता बढ़ने भएकाले जोखिमयुक्त संरचनामा थप क्षति हुन नदिन सावधानी अपनाउनु पर्ने अवस्था देखिएको छ।

0: धादिङका बाढ़ी पीड़ितको अवस्था, उद्धार तथा राहत वितरण र दीर्घकालीन पुनर्स्थापना बारे गजरीमा उच्चस्तरीय छलफल भएको छ। बैठकले विपदपछिको संकट समाधानका लागि संघ प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको छ। बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्व मुख्यमन्त्री द्वय राजेन्द्र प्रसाद पाण्डे र शालिगराम जमा कटेल, धादिङ क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठ तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल र सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मुख्यमन्त्री थापाले तत्काल राहतसँगै जोखिमयुक्त बस्ती पहिचान गरी प्रभावित नागरिकलाई सुरक्षित र दिगो पुनर्स्थापनातर्फ लैजानुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी वास्तविक आवश्यकता पहिचानका आधारमा राहत पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन नहोस् काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरम्मत शुरू भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारले सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरम्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। कार्यालयले भनेको छ, क्षतिग्रस्त पुल मरम्मतको लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो। यसमध्ये महेश जोबान मासदार, कालिका थान मलिंगा, मजुवाटार, केउरेनी, गहते र पिपलटार जागराम खोला झोलुङ्गे पुलको मरम्मतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुल 1 महिनाभित्र मरम्मत सम्पन्न हुनेछ। पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि भदौ 17 गते बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासक अधीक्षित, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीको कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिक उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 रूपियाँ सरकारको राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ। यही भदौ 10 गते भोटेको सी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने अमेरिका जाने हुनु भएको छ। यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोसीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ। संयुक्त राष्ट्र संघको 81 महासभा यही भदौ 23 गते न्यूयर्कको राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। महासभाको उच्च स्तरीय बैठक भने असो 6 गतेदेखि शुरू हुनेछ। नेपालमा बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा कूटनीतिज्ञहरूले आग्रह गर्दै आएका छन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर गएको भदौ 10 गते रसुवाको भोटेकोसीमा विनाशकारी बाढ़ी आएपछि जलवायु परिवर्तनजन्य विपद बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो। प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी छ।

दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोको कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्लाधिकारी भरतराज पौडेलले बताउनुभयो। अपि हिमाल मारमा लेकम गाउँपालिका र शैल्य शिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायले जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। दले कजरी जोड्ने झलुङ्गी पुलमा मोटरसाइकल सञ्चालनमा रोक, वैकल्पिक सड़क पनि जोखिमपूर्ण। धादिङमा एलपी ग्यासको मूल्य वृद्धि, विपद पछिको संकट समाधानका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक। र बाढ़ीका कारण क्षतिग्रस्त झुलुङ्गी पुलको मर्मत शुरू, बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंट
2: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: रेडियो धादिङ समय संकेत.
5: अहिले साँझको 7 बज्यो.
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा.

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
2: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
2: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
2: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
2: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: गाउँ हो शहर दिन रात हरेक शहर सुबी सु इन्टरनेट आयो है नेपाल भर
2: सुबी सु इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुबी सु इन्टरनेट

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: अधिकारी
1: नाराबाजी हो दाई
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
1: के हो लौ न त हामीलाई नि भन्दिनु न
2: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
2: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-4656
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंट
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 9741-031-4029
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दार्जिलिङ मेगाहर्ज।
1: अब समाचारको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए, बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दी खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
3: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलिक बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ, तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढ़ी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल, त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढ़ी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्ने सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
6: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
5: गत 10 भदौमा रसुवा बाढ़ीपछि नेपाल चीन सीमाना नजिक दुईवटा ताल बनेका थिए, त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढ़ी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढ़े पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका संजय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाकत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाकत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यस्तै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भनेको सम्पर्कविहीन हुनुहुन्छ। फार खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरी 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी भनेको करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,755 जना भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
5: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अति हिमाल गाउँपालिका एक भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी थुन्न सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेछ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो त ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
5: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोसी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसवास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोसी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका एकजना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मयन यादवले 20, दीपक डुमरेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना सृजन घटकर, नारायण जोशी, पवन शर्पा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
7: बाढ़ीपछि मनमा पनि असर, डर आतिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
8: यदि कसैलाई समस्या भयो भने, व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने, फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
7: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह। जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ।
0: सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
10: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने, सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
8: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसह गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यही हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर चाहिँ त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार बिजुलीबाट त्यहाँ त्रिशुल अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। अझै त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्य त्यो सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बाल बालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीड़ित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बाल बालिकाहरू पनि हुनुहुन्छ। बाल बालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बाल बालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
10: तपाईँ भोटेकोसी बाढ़ी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19-20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरमतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिंगा मजुवा टार, केउरेनी गहते र पिमल टार जागराम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
11: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो डिस्चार्ज भनेको
12: सेतो पानी बग्ने,
11: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
0: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
11: सबभन्दा शुरूमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ। डिस्चार्ज भनेको
12: सेतो पानी बग्ने,
11: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 दिनमा खाएपछि बिसेक हुने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
12: त्यो हुने बित्तिकै
11: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुने,
12: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने,
11: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि ल फर इक्जाम्पल सरसफाईसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
12: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
11: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
12: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ, त्यो उपचार समयमा पाएन भने
11: होइन। क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठेघरको मुखको क्यान्सर भनेर बुझिन्छ। पाठेघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ,
12: एचपीभी
11: भाइरसले हुन्छ, र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि, फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठेघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ त्यही भएर त्यो भनेको भिन्नै छुट्टै कुरा भयो र यो सरसफाइको पाटो चाहिँ भिन्नै कुरा भयो
12: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन प्रजननको स्वास्थ्य यौन स्वास्थ्यको कुरा पनि छ त्यसपछि अर्को भनेको सुत्केरी महिला गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ
11: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ एएनसी केयर भन्छ पीएनसी केयर भन्छ त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ टिटी लाउनुपर्ने हुन्छ अर्को भ्याक्सिनेसन हुन्छ त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो त्यो चाहिँ अब त्यहाँ त अहिले छैन त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ थोरै हुन्छ त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ जस्तै कुन महिनामा हुनुहुन्छ पाँच महिनामा हुन्छ छ महिनामा हुनुहुन्छ कुन बेला त्यो सुई लाउनु पर्ने छ त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन अनि साथसाथै अब खानपिन उहाँहरूलाई त खानपिनलाई त अब कसैले कुरा चाहिने हुन्छ मैले अब भ्याक्सिन भनिहालेँ चेकअप भनिहालेँ मिनिमम चारदेखि आठवटा चेकअप चाहिँ नौ महिनासम्म चाहिन्छ उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ त्यो चेकअप अहिलेसम्म कतिवटा भयो अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग
12: केही पनि छैन एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन
11: हजुर त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नुभयो भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ त्यो दुईवटा कुरा भयो एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो एकदमै इम्पोर्टेन्ट अन्त साथसाथै खानपिन खानपिन त त्यत्रो हजारौं मान्छेमा खानपिन त गाह्रै छ त्यही पनि
12: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि त्यो त पर्याप्त भएन
11: भएन हजुर
12: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो
11: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि जुन
12: संवेदनशील समूह त्यो भनेको चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति
11: उहाँहरूलाई चाहिँ एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ त्यो दुई टाइम खाना भन्नुभयो उहाँहरूलाई तिन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ अब त पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवश्यक
12: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्न पर्यो
11: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन उहाँहरूले पनि भन्नु चाहिँ पर्छ
12: त्रिशुली ए को सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई रसुवाबारीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेको संख्या 1294 नाघेको छ भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन् बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्डे खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाइ छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल सेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेखि होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 98 41 14 94 84। शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोर्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिंग 106.6 MHz
1: तपाईको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 38 88 सुबिसु इन्टरनेट।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: extreme energy drink.
1: Secretary Saman!
2: Adhikari Saugat!
1: Bojo Prince!
2: Adhikari Saugat!
1: Dhara Kittin!
2: Adhikari Saugat!
1: Kyle Marvel!
2: Adhikari Saugat!
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो नि
3: के हो लौन त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लान्ट हो बहिनी
3: के हो लौन त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की

0: सहकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिक प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214638 मोबाइल नम्बर 9840394656
1: रंग बहार रंग बहार
2: वज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वज पेन्सेक हर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वज पेन्स
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741031429
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, सागर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जात पाए त बन्ने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिना रहेको सलाङ स्टिल अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि छैन,
8: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेस्ती, मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183007।
10: रंग बहार, रंग बहार,
11: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
10: बर्जर पेंट से घर रंगाउनुहोस् लकी ड्र मार्फत। यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेंट।

0: त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

ए नमस्कार मित्र रेडियो धारी स्थित मेगा हाउसको तनक मार्फत तपाईँसँग चाहिँ बिहान 2000 जोडी तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न म तपाईँको आफ्नै मित्र तपाईँको रेडियो फ्रेडा गरी मात्र होइन तपाईँ सँगसँगै तपाईँको घर दैलोमा र तपाईँको वरिपरि तपाईँ सँगसँगै यो बिहानी हो धुम गर्दै तपाईँ सँगसँगै कुराकानी गर्न र तपाईँको घर दैलोमा बसेर तातो चिया पिउनु निम्ति टुप्लिक्का हाजिर भइसकेको छु मित्र यो बिहानी तपाईँको निम्ति विशेष बिहान हुन सक्छ जुन बिहानले तपाईँलाई आज एउटा नयाँ दिनको शुरूआत गर्नेछ र नयाँ समयको शुरूआत गर्नेछ र नयाँ समय सँगसँगै तपाईँ अघि बढ्न सहायता मिल्नेछ यो दिन तपाईँको निम्ति महत्वपूर्ण समय पनि हुन सक्छ तपाईँले यसो उठेर विचार गर्नुहोस् त वरिपरि हेर्नुहोस् तपाईँ आज यो नयाँ दिनमा अघि बढ्दै हुनुहुन्छ तपाईँले एउटा नयाँ समय पाउनु भएको छ जुन समयले तपाईँलाई छुट्टै परिवर्तन ल्याउनेछ र तपाईँको वरिपरि विचार गर्नुहोस् धेरै उजाड भइसकेको छ तपाईँ अवश्य उजाडमा रहिरहँदा र ती समयहरूलाई विचार गरिरहँदा तपाईँ आफै ओहो आजसम्म मान्नुहुनेछ म यो समयमा यसरी यो ठाउँमा कसरी रहन पाएँ यो ठाउँमा रहनुको मुख्य कारण के हो कसरी म यो समय यो ठाउँमा रहन सकिरहेको छु बाहिर बाहिर हाँसिरहेको मानिसहरूको हृदयमा ठूलो हलचल मची रहेको हुनसक्छ र मचिरहेको छ यी समयमा होइन धेरै गाह्रो अप्ठ्यारो परिस्थिति सिर्जन भएको छ कोही खुसी देखिन्छन् तर उसको छातीमा गहिरो चोट लागेको हुनसक्छ उनीहरू बाहिर रूपमा खुसी भए तापनि भित्र चोटले मानिसलाई पीडा लिएको हुनसक्छ समस्या भएको हुनसक्छ मानिसले आफ्नै गलत नियतले गर्दा पनि दुःख पाउँछ र मानिसको सोचले गर्दा पनि दुःख पाइरहेको हुन्छ मानिसको विचारले गर्दा पनि दुःख पाइरहेको हुन्छ ती दुःख कष्टको बीचमा संघर्ष गर्दै अघि बढ्नु नै मानिसको जीवन हो सही समयमा पाएको ठिक अति र उपदेशले हामीलाई बचाउँछ र मानिसलाई ठिक प्रकारले अघि बढ्न सिकाउँदछ र मानिसलाई आवश्यक सुरक्षा प्रदान गर्दछ यी र यस्तै यस्तै कुरा लिएर म आज तपाईँ सँगसँगै कुराकानी जमर गरिरहेको छु तपाईँ रेडियोको नजिक रहनुहोला म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुन्छ बिलिभर स्टेन चर्च धार्मिक विषयद्वारा प्रस्तुत तपाईँका आफ्नै नौलो रेडियो कार्यक्रम आत्मिक यात्रा

भन्नुहोस् त, ओहो, हाम्रो देश नेपालमा पनि यो डरलाग्दो विनाशकारी बाढीको कारणले दुःख दिएको पनि र मानिसको ज्यान लिएको पनि आज दस एघार दिन भइसकेको छ। हेर्नुहोस् त, रसुवा, नगरकोट र धादिङका विभिन्न क्षेत्रहरूलाई ओहो यति डरलाग्दोसँग मानिसको ज्यान लिने काम मात्र होइन धनजनको क्षति भएको छ, होइन त्यति घरबारविहीन हुनु पुगेको छ। कतिजना आमा बुवाहरू यस धरतीमा छैन, छोराछोरी टुर हुनु पुगेका छन्, कतिजना अभिभावक गुमाएको छ, कतिले परिवार गुमाएको छ, कतिले आफ्नो इष्टमित्र गुमाएको छ, साथीसङ्गी गुमाएको छ, र यो डरलाग्दो क्षण तपाईँ र मैले विचार गर्ने हो भने काली लाग्दो छ। र यो समय तपाईँहरू म यस ठाउँमा कसरी रहन सक्यौं, त्यो समस्याबाट मुक्त भएका मानिसलाई विचार गर्नु, त्यो टनलबाट निकालेका व्यक्तिहरूलाई याद गर्नुहोस्। अहिले त्यो डरलाग्दो क्षण र समय र अवसर हो। त्यसकारण यी समय र अवसरमा हामी सबै अघि बढ्नुपर्ने छ, एकले अर्कोलाई सहायता गर्नुपर्ने छ, वरिपरि भएका छिमेकीलाई वास्ता गर्नुपर्ने हुन्छ। र जब तपाईँको सहायता वास्ताले नै बल पाउन सक्छ, बलले आज शक्ति प्राप्त गर्न सक्छ, आज मानिसले केही हदसम्म सहायता गर्न प्रत्येकले उत्साह चाहेको छ। मानिसको जीवनमा धेरैजना मानिसहरू आज माज हुनुहुन्न, उहाँ दिवंगत हुनुभएको छ। यी दिवंगत भएका मानिसहरूको लागि नै समर्पित गर्दै यो मिठो संगीत तपाईँमा छोड्न चाहन्छु। यो मिठो गीत संगीत तपाईँमा छोड्दै यो संगीत विशेष गरी यी दिवंगत हुनुभएका मानिसहरूलाई समर्पित गर्दै यो गीत संगीत तपाईँको माझ केही समय राख्न चाहन्छु है त।

यो नौलो रेडियो कार्यक्रम सँगसँगै तपाईँको माझमा फेरि पनि म तपाईँको आफ्नै मित्र तपाईँको घर दैलमा यस समय र यसरी हाजिर भइसकेको छु। मित्र, तपाईँको निम्ति यो महत्वपूर्ण समय र अवसर सँगसँगै तपाईँले

अहा मेरो पनि छ एउटा घर त्यो बुवाको घर अवश्य नै हामी सबैको घर छ र एउटा घर त्यो घर भए तपाईँ म सधैँ बास गर्नुपर्ने छ यो धरती छोडेपछि तपाईँ मैले जाने ठाउँ भनेको नै त्यही घर हो त्यही घरको निम्ति हामी संसारमा दुःख गर्नुपर्नेछ मेहनत गर्नुपर्ने हुन्छ परिश्रम गर्नुपर्ने हुन्छ सँगसँगै असल कार्य पनि गर्नुपर्ने हुन्छ नि र जुन मानिसको असल काम गर्छ बुवा घरमा जान अवश्य पनि तयार हुन्छ र आनन्द साथ हामी त्यो ठाउँमा रहन सक्छौँ जहाँ शोक छैन दुःख छैन कष्ट छैन पीडा छैन निन्दा छैन चोर छैन अनि रोदन छैन जहाँ सुनको सडक छ पिताको घरमा भन्ने संगीतमय तपाईँले मिठो संगीतमय जुन प्रकारको आवाजलाई तपाईँले सुन्न सक्नुहुनेछ जहाँ प्रभु परमेश्वरको महिमा हुन्छ परमेश्वरको प्रशंसा हुन्छ आराधना हुन्छ र त्यस ठाउँमा सहभागी हुन गरिने हामी त्यस ठाउँमा जानेछौँ यो संसारमा दुःख र कष्ट समस्या अप्ठ्यारो हुन्छ थाहा छ नि बाढी पहिरो गइरहन्छ जताततै यस्तो हो महामारीहरू भइरहन्छ सँगसँगै भूकम्पहरू गइरहन्छ यस्ता समस्या अप्ठ्यारो डरलाग्दो घटनाले मानिसलाई त्रासमा पारिरहेको हुन्छ यो त्रास अहिलेको एउटा डरलाग्दो एउटा घटना हो नेपाल शोकमा डुबेको छ र शोक र पीडादायक अवस्थामा रहेको छ र धेरै मानिसहरूले राहतहरू वितरण गरिरहेका छन् सहयोग गरिरहेका छन् हिजो मात्र करोडपति व्यक्तिहरू हेर्नुहोस् त आज रोडमा पुगिरहेको छ के छ र जिन्दगी के गर्नु छ र के लानु छ र लोभ गरेर तपाईँ मैले के गर्ने होइन ओहो लालच गरेर के गर्ने एक्लै अर्कालाई ओहो समस्या किन एक्लै अर्को घमण्ड गरेर के गर्ने तपाईँ र मेरो जीवन केही पनि छैन एक दिन नाङ्गै आए म नाङ्गै जानु छ रिताए रितै जानु छ भन्ने कुरा पनि तपाईँ मैले कहिले पनि बिर्सन हुँदैन यदि तपाईँ संसारमा झर्दा र संसारमा आउँदा मुठी पारेर आएको छ भने त्यो मुठी खोलेर जानुपर्ने समय र अवसर हो त्यसको परमेश्वरको पवित्र शास्त्र बाइबलले तपाईँ मलाई भन्दछ हाम्रो दैनिक भोजनको पनि भन्ने गरिन्छ किनभने हाम्रो पवित्र धर्मशास्त्र बाइबल तपाईँ मेरो दैनिक भोजन हो तपाईँ मलाई आज यसले तृप्त पार्दछ पवित्र धर्मशास्त्र बाइबलले हामीलाई आत्मिक भोजन प्रदान गर्छ हामीलाई मानसिक रूपमा बलियो बनाउँछ पवित्र धर्मशास्त्र बाइबलबाट हामी वास्तवमा के पाउँछौ त तपाईँ मैले पाउने कुरो के हो यो प्रश्न तपाईँको मनमा पनि हुन सक्छ र हरेकको मनमा यस्ता प्रश्नहरू उब्जिएका छन् यसबाट हामी परमेश्वरको सल्लाह पाउँछौ हाम्रो जीवनका सबै परिस्थितिहरूमा हामी ठिक र उचित निर्णयहरू गर्न सक्छौ र लिन सक्छौ र परमेश्वरले तपाईँ मलाई त्यो प्रकारको शक्ति र सामर्थ्य ज्ञान र बुद्धि दिनुहुनेछ कहिलेकाहीँ त यस्तो पनि हुन्छ कि हाम्रो जीवन के भइरहेछ हामी बुझ्न सक्दैनौ तपाईँ मेरो जीवन के हुँदैछ जीवन भएका घटनाहरू के हुन् अहिले भएका घटनाहरू विचार गर्नु त के हुँदैछ यस्ता डरलाग्दो घटनाहरू तपाईँ मैले सजिलैसँग बुझ्न सक्दैन तर हाम्रा सृष्टिकर्ता परमेश्वर जसले हामीलाई बनाउनुभयो तपाईँ मलाई रोज्नुभयो र तपाईँले मलाई मात्र रोज्नु भएको होइन हामी हाम्रो जीवनको बारेमा सबै कुरा उहाँलाई थाहा छ र जान्नुहुन्छ उहाँले सबै कुरा जान्नुहुन्छ भोलिको दिनमा हाम्रो जीवनमा हुने कुराहरू पनि उहाँले जान्नुहुन्छ पछिका दिनहरू पनि जान्नुहुन्छ भविष्यको हुने कुराहरू वर्तमान हुने कुरोहरू सम्पूर्ण कुरो उहाँलाई थाहा छ अवश्य नै सबै कुरो उहाँलाई थाहा छ पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वर बोल्नुभएको छ र बाइबल परमेश्वरको जीवित वचन हो परमेश्वरले उहाँको वचन लेख्नका निम्ति प्राचीन कालमा 40 जनाभन्दा बेसी मानिसहरूलाई चुन्नुभयो अचम्मको कुरा के छ भने उहाँले चुन्नुभएका मानिसहरू सबैजना पढे लेखेका मानिसहरू थिएनन् एकै ठाउँका व्यक्तिहरू थिएनन् एकै जग्गाका व्यक्तिहरू थिएनन् एकै देशका व्यक्तिहरू थिए मानिसहरू पनि थिएनन् पवित्र धर्मशास्त्र बाइबलले बताएको छ कि परमेश्वरको आत्माले ती मानिसहरूलाई परमेश्वरको वचन लेख्ने प्रेरणा दिनुभयो जुन प्रेरणा पाए ती परमेश्वरको आत्माद्वारा नै पाएका कुरा हामी पाउन सक्छौ त्यसरी लेख्नेहरूमा कोही साधारण व्यक्तिहरू थिए जुन लेखपढ गर्न त्यति नसक्ने मानिसहरू थिए भने कोही राजा र महाराजहरू शासकहरू पनि थिए र कोही मछुवा त कोही पुजारीहरू थिए परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलमा मानव जातिको इतिहास छ भविष्य छ यहाँ भविष्यवाणी गरिएका कुराहरू छन् परमेश्वरका प्रशंसाका कुराहरू छन् तर ती सबै नै
संसारका एकमात्र मुक्तिदाता येशू ख्रीष्टसँग सम्बन्धित रहेका छन्। पवित्र धर्मशास्त्र बाइबलका ती वचनका खण्डहरू लेख्नेहरूमा इजरायलका तेस्रो राजा पनि थिए, जुन तिनको नाउँ हो राजा सुलोमन। सुलोमन आजसम्मको यो संसारमा जीका मानिसहरूमध्ये सबैभन्दा बुद्धिमान राजा भनेर चिन्न सकिन्छ र हरेक मानिसले सुलोमनलाई बुद्धिमान राजाको रूपमा हेरिरहेको छ र ती सुलोमन राजाले नै लेखेका उपदेशका खण्डहरू मानिसले अध्ययन गरिरहेका छन्, पढिरहेको छ। हरेक मानिसले ती अहिले पनि पढिरहेको छन्। आज तिनी लेखेका हितोपदेशको पुस्तकहरूबाट मानिसले ज्ञान प्राप्त गर्न सकिरहेको छ। ती लेखेका छन् दाउदको छोरा इजरायलका राज सुलेमानका हितोपदेश, जसद्वारा मानिसले बुद्धि प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछ, सोझहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्, बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढ़ोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू बुद्धिमानको आहान र रहस्यका कुराहरू तिनीहरूले बुझुन्। परम प्रमुख भए नै ज्ञानको स्रोत हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। ओहो, कति सुन्दर शब्द! परम प्रभुको भएन ज्ञानको शुरूआत हो, मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ, त्यसकारण मूर्ख जहिले पनि समस्यामा परिरहेका हुन्छ, अर्का कुरा सुन्ने गर्दैन। त्यस हामी हरेक मानिस मूर्ख बन्नु हुँदैन, अर्का कुरालाई सुन्नुपर्छ, बुद्धि प्राप्त गर्ने व्यक्ति हुनुपर्छ, बुद्धिद्वारा नै हामी अघि बढ्न सक्छौ, होइन र? राजा सुलमानले कमसे कम 3000 हितोपदेशका लेख जुन खण्डहरू लेखेका छन्, वास्तवमा हितोपदेश भनेको के हो यसो विचार गर्नुहोस् त। आर्थिक असल असल कुराहरूलाई छोटो छोटो वाक्यमा लेख्नुलाई नै हितोपदेश भनिन्छ। जुन उपदेश दिएका हुन्छन् ती वाक्यांशहरूलाई छोटो छोटो रूपमा लेखेर अरूको बीचमा प्रस्तुत गर्नु हितोपदेश। ज्ञान र बुद्धिका कुराहरूले भरिएका हुन्छ, हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गरौं भने, यो गर्यौं भने परमेश्वरले यो दुवैहरू हामीलाई दिनुभएको छ, किनभने हामी हरेकले हाम्रो दैनिक जीवनमा प्रयोगमा ल्याउन सक्नुपर्छ। परमेश्वरको भय मान्ने मानिसहरूले यो दुवैको वचन दिनहुँ पढे भने तिनीहरूले जीवन धन्य हुनेछ, तिनीहरूको जीवन आशीर्वाद बनेछ। हितोपदेशको पुस्तकमा लेखिएका कुराहरू हामीले राम्ररी बुझ्न जरूरी हुन्छ। जब तपाईँ मैले ती कुरालाई बुझेका हुन्छन्, आफ्नो जीवनमा सही प्रकारले व्यवहारमा उतार्न सक्छौ। हितोपदेशको वचनमा जे लेखिएका छन् तिनमा ठूला ठूला कुराहरू लुकेका छन्। उदाहरणका निम्ति याद